पारिञ्च सत्ता जबखा तखातो सिद्धिञ्च शोभा अनिफूल बाट पारिञ्च सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड पारिञ्च सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फुल बाटो विशाल नेपालमा रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति सन्न भाइ मत एक रती विशाल नेपालमा रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु। नमस्कार, हामी बिएफबिएस रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल। यो हो कार्यक्रम दोभान। हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ, कविता गीत गजल सुन्छौँ र सम्भव भएसम्म कवि कवयित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। आज हामीले मूलत दुईजना प्रतिभाको बारेमा चर्चा गर्नेछौँ, धरणीधर कोइराला र सिद्धिचरण श्रेष्ठको बारेमा कुराकानी गर्दा

श्रोता अब आउनुहोस् कार्यक्रम सुरु गरौँ। धरणीधर कोइराला एउटा क्रान्तिकारी कविका रूपमा चिनिन्छन्। उनले खासै धेरै कविताहरू लेखेनन्। जब दुईटा कविता सङ्ग्रह उनका प्रकाशित छन्, नैवेद्य कविता सङ्ग्रह 1977 र स्पन्दन कविता सङ्ग्रह 2004। ती धरणीधर प्रसाद कोइराला विषम 1949 सालमा हालको जनकपुर अञ्चलको सिन्धुली जिल्लाको दुम्जा गाउँमा जन्मिएका थिए र यिनको देहावसान 2036 साल माघ महिनामा काठमाडौँमा नै भएको थियो। उनले शिक्षामा चाहिँ बिए बिटी उत्तीर्ण गरेको पाइन्छ। उनीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ आफ्नै घरमा लिए भने पछि केही समय दार्जिलिङतिर पनि बिताएको भन्ने पाइन्छ र उनी परिष्कारवादी धाराका कविका रूपमा चिनिन्छन् र पछि उनको शिक्षा बनारसमा भएको थियो र उनी विशेषतः भारतीय नेपाली समाज

दार्जिलिङलाई बनाएका थिए उनले आफ्नो कार्यक्षेत्र। उनी युवा उमेरदेखि नै नेपाली नेपालका विषयमा ज्यादै चिन्ता लिने कवि हुन्। नेपालमा जागरण आओस्, नेपालीहरूमा जागरण आओस्, नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा, प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढ्न सकोस्, उन्नति र प्रगति होस् भन्ने उनको चाहना उनका कविताहरूमा हामी तत्कालै रूपमा देख्न सक्दछौँ। युवा उमेरदेखि नै नेपाल र भारतका विभिन्न भूभागमा बस्ने नेपालीहरूका यिन अवस्थासँग परिचित धरणीधरले सुरुदेखि नै आफ्नो कविताका माध्यमबाट जागरणको शङ्खघोष गरेको हामी पाउँछौँ। त्यो जागरण, उठ, जाग, अगाडि बढ, संसार धेरै अगाडि बढिसक्यो, संसारले धेरै काँचुली फेरिसक्यो, नेपालीहरू लमतन्न भएर नसुत, उन्नति र प्रगतिका अनेक चरणहरू हिँड्नु छ, हिमश्रृङ्खला पार गर्नु छ, त्यसो भएर उठ, जाग, उन्नति विषय लाग भन्ने जागरण नै उनका हरेक कवितामा कतै न कतै अनुसित भएको हामी पाउन सक्दछौँ। र नेपालीहरू मध्ययुगीन निद्रामा निदाइरहेको अवस्थामा राज्य व्यवस्थाले पनि नेपालीहरू निदाइरहन् र हामीले चाहिँ राज्यको हालीमुहाली गर्न पाइरहौँ भन्ने यस्तो किसिमको विषम परिस्थिति थियो। र अलिकति केही जागरणका कुरा गर्ने, परिवर्तनका कुरा गर्ने, प्रजातन्त्रका कुरा गर्ने त कुनै किसिमको वातावरण देशभित्र थिएन। राणा शाहीले देशलाई एउटा बन्दी गृह जस्तै बनाइरहेको अवस्था थियो। न त्यहाँ वाक स्वतन्त्रताको कुरा थियो, न त्यहाँ प्रकाशन स्वतन्त्रताको कुरा थियो, न त्यहाँ कुनै सङ्घ सङ्गठन गर्ने स्वतन्त्रताको कुरा थियो, केही कुरा थिएन। खेती किसानी गरेर आफ्नो जीवन येन किन धान्ने बाहेक अरू कुनै किसिमको नयाँ वातावरण त्यो राणा शासी शासनकालीन समयमा थिएन। त्यसो भएको हुनाले उनले चाहिँ नेपालीहरूलाई बिउजाउने, जगाउने र हिँडाउने एउटा प्रयत्न चाहिँ गरेका हुन्। उनले चाहिँ साहित्यिक परिवर्तन गर्नु थियो, भाषिक परिवर्तन गर्नु थियो, सामाजिक सुधार गर्नु थियो। त्यसो भएको हुना उन यस्तै विषयवस्तुहरूलाई, प्रजातन्त्रको विषयलाई, साहित्यको सुधारको विषयलाई, समाज सुधारको विषयलाई, राजनीतिक सुधार र क्रान्तिको विषयलाई नै धरणधर कोइरालाले कविताको आफ्नो विषय बनाएको हामी पाउँदछौँ। उनको कवित्वमा नैतिक र आध्यात्मिक चेतना प्रवाह गरेको पाइन्छ, किनभने उनले गीता जस्तो उत्कृष्ट दार्शनिक ग्रन्थको राम्रो अध्ययन गरेका थिए र पौरस्त्य दर्शनका अनेक ग्रन्थहरूको अध्ययन उनले गरेका थिए र गीता दर्शनको उनले नेपालीमा अनुवाद गरेर प्रकाशित पनि गराएका थिए। त्यसो भएको हुनाले उनमा पौरस्त्य दर्शनमध्ये वेदान्त दर्शनको राम्रो प्रभाव रहेको हामी पाउन सक्छौँ। त्यसो भएको हुना त्यो उनको कवितामा पनि त्यो सामाजिक सुधारको चेत सँगसँगै एउटा हाम्रो चाहिँ धार्मिक आध्यात्मिक चेतनाको प्रभाव पनि भएको हामी पाउँछौँ। र उनी शिक्षाको प्रचार होस् भन्ने चाहन्थे, उनी चाहिँ कुव्यसनको नियन्त्रण होस् भन्ने चाहन्थे र उनी नेपालको नवनिर्माण होस्, नेपालको भौतिक रूपमा नवनिर्माण होस्, साहित्यिक रूपमा नवनिर्माण होस् र शैक्षिक रूपमा नेपालको नवनिर्माण होस् भनेर यस्तो कामना गर्दथे। यस्ता यिनै विषयवस्तुहरूलाई धरणधर कोइरालाले आफ्नो साहित्यको विषय बनाएको हामी पाउन सक्छौँ।